0: राजाला नको ग बाई मला नवरा नको ग बाई
1: राजा नको ग बाई मला नवरा नको ग बाई
0: नको नको नको